बोबागर महाराजा वीरेन्द्र किशोर आफ्नो कथाङतङको कथाङतङमा जरा तबाङ उज्जयन्त नयुङमा हो हकुम मकुम रेसाम आठ खालाइम अमर नाटक थुन अमर बनुखा अनछिमिन ब सेरङ सेरङका अमछिनिमन ब क्लासिकल रेसाम रक्न सेरङका सालचा महाराजा वीरेन्द्र किशोर आठ खालाइ तमानी आशालो खरक्सा आसामी हाइक बा कोयदिनी फासी अंनाय आफ्रम राजकुमार वीर विक्रम कृष्ण मानिक ककनो खनाका खनामा बाय बाक्सा बाक्सा बन बखा खामसावि फायका बो फानो साका फासी रियावैबो तो थिकुबन बनो साजारै मानो आफ्रो बोफा आफासिनो आटकिर्ना बागै रुमाल न फाट फाटके छिरहका तै आ रुमाल तालाङै बो बाई थाङनो कराई काउइ नै जेल खानाव थाङ आलङ्ग थाङै नै आ कय दिनो फासिन छिमि बनो बाजिरखा आबो बैनो साइमाका गाना गिनी जतनो लुकुरक साइमामका जतन चिर खग्लाका जुबराज की जय हो राजकुमारी जय यंग राजकुमार कलकतर बनी नहारम अशोक उमर की सवन लुको हमजाम आरन नोक जागो